0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: सऊदी अरब पाकिस्तान ए तुर्किया जो सरबराह इजलास अज इन्हीं मुल्क पारा गडियल दफाई मुहिदे से सहयू क्यों वेंदू। सऊदी वली अहद की दावत वजीर आजम शहबाज शरीफ ए फील्ड मार्शल आसिम मुनीर जद्दा में मौजूद। तुर्किया जो सदर रजब तैयब उर्दगान भी अज सऊदी अरब पहुंचन। टे मुल्की सरबराही इजलास में खिते की सूरत हाल समेत बिन तरफन लागापन से गालू क्यों वेंदू। खिते में अमुन के क्याम लायद कोशिशन जो भी जायजो वरतो वेंदो। सऊदी अरब के दौरे से मौजूद वजीर आजम शहबाज शरीफ फील्ड मार्शल ए बेन मके शरीफ में उमरो अदा कयो। पाकिस्तानी वफद अब्दुल्ला की जियारत भी कई। उमरो अदा करण बाद वजीर आजम शहबाज शरीफ फील्ड मार्शल सैयद आसिम मुनीर ए बेन मेंबर्स मुल्क ए कौम की तरक्की ए मुसलमान की सलामती लाए दुआ भी घुरी। अमेरिका हथियारों में घटताई वारी खबर मीडिया ताई कीं पहुंती है। अमेरिकी सदर ट्रंप जांच जो हुक्म दई छो। अमेरिकी अखबार वॉल स्ट्रीट जर्नल की रिपोर्ट मूजिब हथियारों के जखीरे में घटताई वारी खबरू लीक थे। सदर ट्रंप परेशान है। काबीना इजलास दौरान वेझन साथियों से भी ट्रंप नाराजगी जाहिर कई है। अमेरिका वधिक ड्रामा करण बदरा हकीकतू तस्वीर कल वायदा पाड़े। ईरानी पार्लियामेंट के स्पीकर मोहम्मद बाकिर कालेबाफ धमकिन का डिजन वारा ना। अमेरिका के हाँ हकीकतू तस्लीम करण घुर्जन जंग बंदी बाबत कल वायदा पाड़े। सिक्योरिटी फोर्सेज जा केपी के मुख्तलिफ इलाक में ऑपरेशन्स डह खारजी दहशतगर्द मार एसपीआर मौजूद दखण वजिस्तान के इलाक आजम वर्क्स में ऑपरेशन कयो वयो। सिक्योरिटी फोर्सेज की चेक पोस्ट से हमले में मुलविस अठ खारजी दहशतगर्द मार देर में कार्रवाई दौरान बिन दहशतगर्दन के जहनम भेड़ो कयो वयो। सदर आसिफ जरदारी वजीर आजम शहबाज शरीफ ए बेन पारा फोर्सेज के कामयाब कार्रवाई से भेटा पेश। शहबाज शरीफ चयो तो कौम के पाक फोर्स हलायतन ए कुर्बानी ते फखर है। मीडिया मेडिकल बोर्ड में तब्दीली ते वारसन के एतराज बाद व्यापारी मीर रजा की कबरकुशाई मुलतवी। वकील जबरान नासिर है दिल ते पत्थर रखी कबरकुशाई जो फैसलो कयो हो। रात की उंदाई में फैसलो तब्दील कयो वयो आए। आईजी ते भरोसो ना है। मीर रजा के वालिद मीर हसन है कुछ भी थी वे पोते न हटंदस चवन था। 10 करोड़ जो मसलो है बुधा वे कें बचाण की कोशिश थी रही है। जै बोर्ड से असा के एतमाद है उनका ही पोस्टमार्टम कराया वे। मियां साहब वेझो हथियारबंदन जो गोट से हमलो। एक जणो कतल। गोट रईस करम चांडियो से हथियारबंदन हमलो कयो। फायरिंग के नतीजे में फिदा हुसैन चांडियो मार मारफाणी दौर के हथियारबंदन गोट से हमलो कर नौजवान के कतल किया है। मेहू भी काए वाया। नोटिस वरतो वे पुलिस है तो वाक्य चांडिया मारफाणी बिरादरी के बिन धुरी में हलंद तकरार जो नतीजो है। पीर जो गोट भरसा कानर बिरादरी के बिन धुरी में फसुली भेड़ का झेड़ो। एक जणो कतल। गोट उमर कानर में कानर बिरादरी के बिन धुरी में झेड़ो थो। फायरिंग दौरान गोलियों लगन के नतीजे में अब्दुल मजीद कानर कतल थी वयो। एक जणे के कतल बाद धुरी में तकरार तेज थी वयो। मेहर भरसा टे बार पानी की खड में बुड़ी वया। बिन के बचाया वो एक बार बुड़ी फोती वो है। लाश रद्द कर वो है। गोट जोरा माची में टे बार बुड़ी वया। पंज वर की सभा जो लाश रद्द कर वो। सिंध हाईकोर्ट सखर बेंच में नौजवान खलील शर की मुबैन अगवा खिलाफ दाखिल दरख्वास्त बुधनी। एसएसपी नौशेरो फेरोज रोहल कोसो अदालत में पेश। महीने की मोहलत दियण की इस्तदा। अदालत एसएसपी खैरपुर अमीर सऊद मंगसी के भी ईंदड़ बुधनी से तकड़े वरतो।
0: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
3: خوشخبری خوشخبری صاف ۽ شفاف پاڻي صحت مند زندگي جي ضمانت
4: اوهان جي پنهنجي شهر ماتلي ۾ سندھ پيور ڊرنڪنگ واٽر 1.5 سال کان خدمت ڪري رهيو آهي سندھ پيور ڊرنڪنگ واٽر اعتماد جو نالو منرل واٽر اوزينيٽيڊ پيوريفائيڊ
3: جيڪو پيش ڪري ٿو 330 ملي ليٽر 500 ملي ليٽر 1.5 ملي ليٽر پاڻي جي بوتل
4: 6 ليٽر پاڻي جي بوتل ۽ ٻيون پاڻي جو بوتلون متعارف ڪرائي رهيو آهي
3: ان کان علاوه اسان وٽ ريفل جي سهولت پڻ سستي اگتي موجود آهي
4: اوهان جي اعتماد کي قائم ڪندي اوهان جي ضرورت جو خيال رکندي
3: آفيس هجي يا گھر يا کاروبار شادي ۽ ٻين تقريبات لاءِ هاڻي اسان سان رابطو ڪريو اسان وٽ ماتلي شهر واسل لاءِ ہوم ڈيليوري جي سروس پڻ موجود آهي وڌيڪ معلومات لاءِ موبائل نمبر 0371800 3920
4: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
5: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو
6: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
5: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
5: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈیلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
6: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودھیک معلومات لائے 2347-3241-230
7: کیش ای قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتو لگران لائے خوش خبری چھا اما چاہیو تھا اما جے گھرن جو چھتو پکیو ہجن تے کیش ای قسطن تے 50 سال گارنٹی سان چھتو لگرائیو سیمنٹ جی جالی بلاک ای سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش خوسو موبائل نمبر 0300-2962-435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
8: خوشخبری اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانجھ پن
5: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈیلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 2301-3843-842 جمعت المبارک جے بابرکت دین جی خصوصی نشریات جی اے ایف ایم ریڈیو نیٹورک جے جی اے ماتلی بدین ایف ایم 90.4 جے اسٹوڈیوز ماں پیش کئی پئی ونے
4: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
7: تپوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
4: جے کو ہلے تو بنا بریک ہے مسلسل
7: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
4: بس پو ہانے کھڑو فون پینجے اشتہار ہلائن لائے
7: اساں جے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
4: 0331-2525-786
7: جی ہاں 2311-2525-786
4: جی ایف ایم ریڈیو نیٹورک
7: سندھ جو آواز